that

0: सामा मजुरी धान धान 600 505 301 क्यामनी जस्ता मसिनो धानको बिल पनि श्रेष्ठ एक भेटमा आइसकेको छ। साथै रसायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीको बिउ बिजन विस्तारी पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ। स्थान श्रेष्ठ एग्रोटेक बास्करी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा।
1: नमस्कार, मेरो नाम सुभाष चौधरी, बास्करी नगरपालिका वार्ड नम्बर 4 अर्थात् तालुका बिजा। म अर्पटी जडीबुटी उद्योग भनेर प्रचार गर्छु। यसका आधार थुप्रै किसिमका औषधि उत्पादन गर्दछु। हाम्रो अर्पटी जडीबुटी उद्योगका हामीहरूले ग्यास्ट्री प्रदूषण क्यान्सर बवासिर सुरुवातदेखि जन्डिस पित्तपाती लगायत सबै ठाउँका पत्थरहरूको औषधि उपचार गर्ने गर्छौँ। धातुका झम्पने सङ्क्रमण विषाक्त चिजले रोकेका सबैको औषधि उपचार गर्ने गर्छौँ। र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर भन्ने सिफारिस लिएर आएकालाई मैले प्रेसन गरिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू मैले सफल उपचार गरिसकेको छु। र म हावा खतिर कस्तो सुकै ठाउँ खतिर भए पनि सबै ठाउँ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तो मासुको लागि पराखाना मासुको लागेको सबै दिने गर्छौँ। मेरो फोन नम्बर 98586128 98586128 98271941 हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। धन्यवाद।

भारतको केही बोर्डले नेपाली चियामाथि लगाएको अवरोध हटाएको छ। मंगलबार एक सूचना जारी गर्दै भारतको टी बोर्डले नेपाली चियामाथि लाग्दै आएको अवरोध

3 घण्टा पनि घर तथा पहरा भत्की र 42,000 नागरिक विस्थापित हुने अनुमान रहेको थियो। क्षतिपूर्ति प्राप्त मात्र राज्य 21 अर्ब 26 अर्ब रूपियाँ

0: Tidak
1: ada lagi, kalau teman-teman sendiri kalau tidak.

सबैलाई सन्तुष्ट गर्न तिनीहरूको मापदण्ड गर्ने आफ्नै सर्वोच्च आफ्नै फैसला सर्वोच्चद्वारा खारेज दक्षिण हिसाबको निर्वाचन संसद भवनको प्रतिनिधि सभा हप्ताकै बजेट प्रस्तुत गर्ने तयारी। नानी सैन्य सीमा विवादका कारण हुँदा र बाजुमा अब

0: हामीले मोर्चा र पर्चा विशेष सम्माननीय चर्चाका लागि उपस्थिति गर्नुभयो।
1: धन्यवाद।

Thank you.

Gracias.

Thank you.

Thank you.

Gracias.

それは母さんの考えてた。そうですか。そんなことで、エヴァルディスラーも、昔、考えられるような、プラネタリティー。

Thank you.

Gracias.

Thank you.

Thank you.

नमस्कार, यहाँ 7 बजे को समाचार में तपाईलाई स्वागत छ। समाचारका मुख्य शीर्षकबाट परिचना विपन्नको खासभन्दा विद्यार्थी उच्च शिक्षाको जिम्मा पाँचकोटी नगरपालिकाले लियो। पटियाको शक्ति घाटमा नयाँ पुल निर्माण हुने, बर्तिया नलाको सेवन गरेर सवारी चलाउने चार चालक पक्राउ, बर्तियामा एक रिडिङ कर्नर अभियान विस्तार, र सरकारलाई संसदीय समितिले फलम निर्माण क्षेत्रको काममा तीव्रता दिइयोस्। भटियाको बाँसकोटी नगरपालिकाले आर्थिक अभावका कारण अध्ययन रूपमा बाध्य हुने विद्यार्थीका लागि उधार न्याय अभियान शुरू गरेको छ। नगरपालिकाभित्रका गरिब विपन्न मुक्त कमैया सुकुमवासी दलित तथा जमिनदार परिवारका 22 जना छोराछोरीलाई कक्षा 11 र 12 सम्म निःशुल्क अध्ययन गराउने व्यवस्था गरिएको हो। नगर प्रमुख खड्काले पहलमा विश्व शान्ति महाअभियान नामक संस्थासँगको समन्वयमा काठमाडौँ स्थित कलेजमा 51 समुदायका विद्यार्थीका लागि निःशुल्क पढाइ, बसाई तथा खानाको सम्पूर्ण खर्च व्यवस्थापन गरेको नगरपालिकाले जनाएको छ। यसले पछि आर्थिक अवस्था कमजोर भएकै कारण धेरै विद्यार्थीको पढाइ रोकिने अवस्थालाई मध्यनजर गर्दै यो अभियान शुरू गरिएको जनाइएको छ। नगर प्रमुख खड्काले गरिबका कारण कुनै पनि बाल बालिकाको सपना अधुरा नहोस् भन्ने उद्देश्य सहित विद्यार्थीको भविष्य निर्माणमा सहयोग गरेको बताउनु भएको छ। यस पहलसँगै आफ्ना छोराछोरीको उच्च शिक्षालाई लिएर चिन्तित अभिभावकमा नयाँ आशा पुर्याएको मुक्तक मैया समाज केन्द्रका अध्यक्ष अस्तुमी थारू जानकारी दिनुभएको छ। सपनामा आर्थिक अभाव पाठक नपर्ने विश्वास गरेको छ। यस्तै नगरपालिकाले क्रिकेट, फुटबल लगायत विभिन्न खेल क्षेत्रमा प्रतिभावान युवालाई पनि निःशुल्क अध्ययन तथा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। संघर्षपूर्ण परिवेशबाट हुर्किनुभएका नगर प्रमुख खड्काले जनताको पीड़ा नजिकबाट बुझेका कारण अभिभावकको भूमिकामा रहेको लिएर काम गरिरहेको स्थानीयवासीको भनाइ छ। काँसपोरीमा अहिले विकास निर्माणका योजना मात्रै नभई गरिब तथा विपन्न परिवारका बालबालिकाको जीवन परिवर्तन गर्ने अभियान समेत प्रभावकारी रूपमा अघि बढ़ाइएको छ। बबई नदीको जप्ती घाटमा नयाँ पुल निर्माण हुने भएको छ। अर्थ मन्त्रालयले पुल निर्माणका लागि भूवर्षीय सुरुङ सुनिश्चित गरेपछि गरिया र बालबर्तिया नगरपालिका जोड्ने पुल निर्माणको प्रक्रिया अघि बढ्ने पक्का भएको हो। अर्थ मन्त्रालयले बबई नदीमा गरिया नगरपालिका 4 र बालबर्तिया नगरपालिका 11 जोड्ने पुलका लागि 1,18,000,000,000 सुरुङ सुनिश्चित गरेको हो। सड़क डिभिजन कार्य नेपालगंजका प्रमुख वीरेन्द्र भट्टले सुरुङ सुनिश्चितताको पत्र आएपछि हाल लागत अनुमान र बिल्डिङ डकुमेन्ट स्वीकृति गराउने काम भइरहेको जानकारी गराउनुभयो। उहाँले अघिको 2 साताभित्रै पुल निर्माणका लागि ठेक्का खोलेर चालू आर्थिक वर्षमा पुलको ठेक्का प्रक्रिया सकिने बताउनु भएको छ। पुल निर्माणका लागि चालू आर्थिक वर्षमा 11 करोड़ रकम विनियोजन गरिएको छ। सरकारले अघिल्लो आर्थिक वर्ष 2021

निर्माणका लागि समयमै पुल निर्माणको लागि साथै खरिद अनुमान कार्यालयले बनाउनु पर्ने स्ट्यान्डर्ड बिल्डिङ डकुमेन्ट समयमा नपाउँदा गत आर्थिक वर्षमा पुल निर्माणको ठेक्का प्रक्रिया शुरू भएको थिएन। पुल डिजाइन एण्ड बिल्ट मोडलमा निर्माण हुने भएकोले अहिले नै स्ट्यान्डर्ड बिल्डिङ डकुमेन्ट बनाउनु पर्ने व्यवस्था छ। सर्वसहमति भएको वर्ष नै पुल निर्माण प्रक्रिया अघि

के आश्वासनमा खुशियाली छाएको छ। पारापट्टि नगरपालिकाको नगर प्रमुख सबिना थारूले पूर्ण हुँदा धेरै दुःख भएकोले तत्कालिक पुनर्निर्माण प्रक्रिया थाल्नु पर्ने बताउनुभयो। पुनर्निर्माणपछि बारापट्टि नगरपालिका सिधै सदरमुकाम परियासँग जोडिनेछ। पुल प्राणपुल क्षति भएपछि हाल सो स्थानमा ढुङ्गाबाट नदी तर्नु पर्ने बाध्यता रहेको छ। बर्पियामा सञ्चालन गरिएको विशेष सवारी चेक जाँच अभियानका क्रममा लागू औषध सेवन गरेर सवारी साधन चलाउने चारजना चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्पिया, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्पिया, प्रहरी चौकी मोहम्मदपुर तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज पाँचको संयुक्त टोलीले बरिया नगरपालिका वडा नम्बर 11 पुल चोक स्थित गुलाकी सड़क खण्डमा विशेष चेक जाँच अभियान सञ्चालन गरेको थियो। अभियानका क्रममा चालकहरूको स्वास्थ्य परीक्षण गर्दा चारजना चालकले लागू औषध सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्की जानकारी दिनुभएको छ। पक्राउ पर्ने क्रममा एभी गाडी चालक बर्दिया राजापुर नगरपालिका पाँचका 26 वर्षीय नवीन थारू, राजापुर नगरपालिका चारका 36 वर्षीय आर्या चौधरी, बिर पिङ्गल गाडी चालक बारापट्टि नगरपालिका दुईका 32 वर्षीय दिनेश थार तथा पुरुष गाडी चालक प्रयापाल गाउँपालिका तीनका 35 वर्षीय नारायण टीका रहनु भएको छ।

0: ताइमा ताई से तमा समारे दिया चेट को पहलो दूसरों साथ अधिकिया साथ पहलो हफ्ता संभवा धान को बिल्वा ने उपयुक्त समय मारी जा सोगी अनुसार पास हुई नगर पालिका के बढ़ू में कम अवस्थित मध्य प्रति जैविक कृषि सहकारी संस्था ने विगत वर्ष देखी नई स्थानीय हवा पानी स्वतंत्र धान लगायत विभिन्न बालिका बीउ संकलन करी किसानलाई उपलब्ध गराउँदै छ। अहिले मध्यवर्ती जैविक कृषि सहकारी संस्थासँग प्रति जातको धानको बीउ उपलब्ध छ। यसै विषयमा सहकारी अनुष्ठानले मध्यवर्ती जैविक कृषि सहकारी संस्थाका अध्यक्ष देवबहादुर भण्डारीसँग कुराकानी गर्नु भएको छ।
1: हाम्रो यो मध्यवर्ती जैविक कृषि सहकारी संस्थाले मार्फत समुदाय बैङ्क सञ्चालन भएको बौद्ध जिल्लाको पहिलो समुदाय बैङ्क भएको हुनाले हामीले यो बेला समुदाय बैङ्क मार्फत कृषिले एउटा काम गरिरहेका छ भने सरकारले एउटा पर्नु छ भने बिउ बैङ्क मार्फत दुईवटा काम गर्ने अगाडि बढाएको छ। एउटा बिउ बैङ्क मार्फत यहाँ गएका स्थानीय खाताहरूको संरक्षण गर्ने र त्यसलाई समर्थन गर्ने र अर्को भनेको यहाँको हावापानी स्रोतको पुनः जातका बिउहरू किसानले उपलब्ध गराएर उहाँहरूसँग खरिद बिग्रिरहेको र सिजनमा फेरि स्रोतको मूल्य बिग्रिरहेको गर्ने कामहरू हामी गरिरहेका छौँ। हामीले ढाडामा जग्गा चाहिँ ढाडामा गरेर हामीले 40 जातको चाहिँ धानको डाइभर्सिटी गरेर धानलाई संरक्षण गरेका छौँ भने त्यसै गरेर हामीले 28 जातका 69 खरिगा बिउ बिजनहरू हामीले नै संरक्षण गरेर राखेको छौँ। धान लगायत हामी तपाईँ अहिलेहरू पनि घटेका छौँ संरक्षण यसले दुईवटा कुरा छ। एउटा त समयमा जति उपलब्ध हुने भयो, अर्को कुरा हामीले किसानहरूलाई उत्पादन गर्न लगाएर उहाँको आय आर्जनमा पनि वृद्धि गर्ने दुईवटा लक्ष्य चाहिँ हामीले लगेका छौँ। हामीले उहाँहरूसँग मिलेर सिजनमा उहाँहरूलाई दिनु पर्न चाहन्छौँ र त्यो बिललाई चाहिँ हामीले खरिद गरेर फेरि पुनः समयमा सुपर मूल्यमा बजार भावभन्दा कम रेटमा हामीले चाहिँ किसानहरूलाई उपलब्ध गराइरहेका छौँ। यसले गर्दा किसानहरूले सहज रूपमा बिल प्राप्त गर्दैन र अलिकति बढी चाहिँ उत्पादन गर्ने किसानले आय आर्जन पनि गर्ने भयो। त्यो दुईवटा कुरा चाहिँ फाइदा भएको छ।
2: त्यसको जुन लक्ष्य उद्देश्य थियो त्यो लक्ष्य उद्देश्यहरू
1: अनुसारको अहिले भएको छ। सरकारी रूपमा अब मान्छेले काम गर्दै जाँदा पर्याप्त मात्रामा नभए पनि हाम्रो चाहिँ सरकारी मार्फत यहाँका किसानहरूलाई पाउनुपर्ने सेवा सुविधाहरू चाहिँ पाइ राख्नु भएको छ। सिजनमा बिल पाउनु भएको छ, सिजनमा मैलाहरू पाइ राख्नु भएको छ, त्यसले गर्दा तपाईँहरूका बिलहरू सिजनमा पाउनुहुन्छ। त्यसले गर्दा उहाँहरूलाई पनि फाइदा भएको छ र सरकारले पनि केही लक्ष्यहरू चाहिँ किसानहरूसँग खरिद गर्ने गरेर त्यसलाई व्यवसायीकरण गरेर अगाडि बढ्ने गरिरहेको छ। त्यसले गर्दा सरकारलाई पनि आयोजन गरिराखेको छ।
2: जुन भन्नुभयो नि ती किसानहरूलाई बिक्री गरेर फेरि होइन किसान जुन भयो नि त्यसरी गर्दाखेरि यो भाषा कति किसानहरूले चाहिँ यो धानको अथवा अन्य जातको बिउहरू उपलब्ध गराउनुभयो र उहाँहरूबाट कति खरिद बिक्री गर्नुभयो।
1: हामीले यो गत 81-82 आर्थिक वर्षमा हामीले यहाँको स्थानीय 6 जातका तरकारी गाडीहरू करिब 45 हजार रुपियाँ वडामा 515 घर बिक्रीलाई वितरण गरेका छौँ। त्यसले गर्दा हामीले यो 9 जातको धानको करिब 250 किसानहरूले उपलब्ध गराएका छौँ र हामीसँग सानो सानो चाहिँ तरकारी बिउहरू हुन्छ ती बिउहरू बिक्री गर्दै सबैहरूले चाहिँ हामी त्यहाँबाट सुविधा उपलब्ध गराएका छौँ।
0: भारतीयमा एक घर एक रेडियम कार्ड अभियान प्रभाव कार्यरूपमा विस्तार भएको छ। भारतीय युनिसको ग्लोबल प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित कर्स स्ट्यान्डिङ स्ट्रङ परियोजना अन्तर्गत बलिया पोखरिया मतदान नगरपालिका र बलिया तालुका पालिकामा एक घर एक रेडियम कार्ड अभियान प्रभाव कार्यरूपमा विस्तार भइरहेको हो। बाल बालिकाको शैक्षिक स्तर र सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान मार्फत अभिभावकलाई घरमै बाल मैत्री अध्ययन वातावरण निर्माण गर्न प्रेरित गरिएको छ। पाँच युनिसको

भाषामा सक्रिय रहनु भएको छ। उहाँहरूले अभियानको अभिभावकका लागि सात सन्देश प्रदान गर्दै समुदाय स्तरमा पढ्ने संस्कृतिको विकास गरिरहनु भएको छ। परियोजना संयोजक उपेन्द्र प्रसाद लामी छानेका अनुसार मधुबन नगरपालिका वार्ड नम्बर एक र तिकुरिया नगरपालिकाको वडा नम्बर एघार पारा पर्याताल गाउँपालिका वडा नम्बर सात आठ र नौलाई एक घर एक रिडिङ कर्नर मैत्री काम घोषणा गर्न लक्ष्य राखिएको छ। हरेक घरबाट सिकाई संस्कृतिको विकास गर्न भन्ने सन्देश सहित अभियान सञ्चालन भइरहेको आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार र संसदीय समितिले निर्माण व्यवसायहरूको समस्या समाधानको लागि सरकारलाई निर्देशन दिएको छ। बुधबार नेपाल निर्माण व्यवसायी संघको संघको ज्ञापन पत्र बुझ्ने क्रममा संघीय संसद प्रवक्ता समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले उहाँहरूको समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयलाई सचेत गराउने बताउनु भएको हो। त्यसै गरी उहाँले समितिले पनि सो विषयमा छलफल गरेर समस्या समाधानका लागि निकासको बाटो तय गर्ने पनि बताउनु भयो। निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रमा पनि मूल्य समायोजन गर्न सरकारसँग माग गर्दै आउनु भएको छ। तर उक्त समस्या समाधानका लागि सरकार अग्रसर नभएपछि सो समितिलाई सहजीकरणका लागि ध्यान आकर्षण गराएपछि समितिका सभापति बुढाथोकीले सो कुरा बताउनु भएको हो। उहाँले दृढ ढंगले विकास निर्माणको काम हुने गरी समितिले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने बताउनु भयो। उहाँले भन्नुभयो, हिजैकै ढंगले भन्दा पनि द्रुत गतिमा दृढ ढंगले काम गर्नु पर्ने हुन्छ। हामीले पनि तपाईँको समस्या महसुस गरेका छौं। अब के गर्दाखेरि निर्माण व्यवसायहरूको चासो चिन्ता र सुझावलाई सम्बोधन गर्न सकिन्छ? हामीले समितिमा पनि यस विषयमा छलफल गर्नेछौ। सम्बन्धित पदाधिकारी र मन्त्रालयसँग पनि समन्वय गर्ने काम हुन्छ। उक्त अवसरमा निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रमा तत्काल मूल्य समायोजन सरकारले नगरे सबै निर्माण कार्य ठप्प हुने अवस्थामा रहेको बताउनु भएको थियो। निर्माण कार्य अघि बढाउन नसकिने अवस्था भएकोले निर्माण क्षेत्रमा पनि मूल्य समायोजन गरेर विकास निर्माणको कामलाई अघि बढाउने वातावरण बनाउन संसदीय समितिको पनि ध्यान आकर्षण गराउने काम गरिएको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिव हरि खेमे बताउनु भएको छ। हामी समाचार अन्त्यमा आइसकेका छौ। समाचार सक्नुअघि समाचारका मुख्य मुख्य शीर्षक पुनपटक। दुईजना विपन्न तथा जेहन्दार विद्यार्थीको उच्च शिक्षाको जिम्मा पाँचपडी नगरपालिकाले लियो। बर्दियाको जग्ती घाटमा नयाँ पुल निर्माण हुने, बर्दियामा लागु सत्सेवन गरेर सवारी चलाउने चार चालक प्रस्ताव, बर्दियामा एक घर एक रिडिङ कर्नर अभियान विस्तार र सरकारलाई संसदीय समितिले बनायो निर्माण क्षेत्रको काममा तीव्रता दिइयोस्। बिहान 7 बजेको समाचार यति नै, बेलुकी 5 बजेको मौसम ब्रेकिङ लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथी कविशंकर सँगै म उनको बात पनि बिताउँछु। रेडियो सुन्दै गर्नुहोला।

0: सम्मान भास्करी नगरपालिकाले चेतन समय 2083 साल जेठ 10 गते बिहान 11 बजे आयोजन भास्करी नगरपालिकाको कार्यालय भास्करी
1: वर्षा प्रशासन जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटे आमदानी र मूल्य घटाउन सक्छ।

0: आजदेखि भरोसा छोरीको इन्सुरेन्स नगर।
1: ब्रह्माको लाग्यो भने पञ्चनाला खान्छ,
0: अन्नभूमि जीव जन्तुले सारे
1: आफूलाई आफ्नो आफ्नो पञ्चनाको आफै आउँछ। आगो लागि

देख्नुभयो। गोचीमा स्याउला झापा पुग्न झला ब्रह्माको लाग्ने नदी लागिहालीमा होसियारी पूर्वक आगामी बयान नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाँधी हो गर्ने एक घण्टा भित्र अधिकारी सञ्चार सुरु गरौँ। छ महिनासम्म आमाको दुध मात्रै खुवाउँ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउँ स्वास्थ्य।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि खान्छको लागि केही सामान पठाएको छु। लाग्न मिलेगा बहिनी? ट्रेकिङ नम्बर म म्यास गर्छु।
1: हजुर अनि हुनाको त जानु
2: बहिनी, हुनाको छ नि। देशमा बसेर आफ्नो देशको हुनाको सेवा सुविधा के के छन् थाहा पाएको?
1: विदेशबाट
2: विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु परे पनि नेपालको हुलाक सेवा जस्तो विश्वासहरू भर पर्दो र सस्तो कुनै पनि छैन। अहिले त नेपालका सबै जिल्ला अनि सात सय 53 वा चाहिँ स्थानीय तहहरूमा हुनाका कारणले गर्दा सेवा चलेको छ नि।
1: हाम्रो कुरा

0: अनि अन्न केरा पनि साग सब्जी फलफुल सहित पोषक पूरक खानाले बच्चाहरूमा तन्दुरुस्त गर्ने पूरक खाना सँगसँग दुई वर्षसम्म स्तन पारिका राख्ने
1: रेडियो सुनाएर एकदमको सहकार्यमा स्वास्थ्य कार्यालय प्रदेशले जनहितमा जारी सन्देश
0: फागुनदेखि वैशाखसम्म आगलागी बलि हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई लाइटर मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भित्ने ठाउँमा राखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौ। पानीका स्रोतलाई व्यवस्थित गरौ। समुदायसँग सहकार्य गरौ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौ।
2: चुलो डुब्बेको प्रयोग पश्चात आगो निभाऊ। खुट्टा जथा हालेर फारौ। व्यञ्जन र पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सही लाइटर तथा आगोको प्रयोग नगरौ।
0: घरमा मोमबत्ती दुध र घिउ बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर

0: सीता को फल फूल आयुर्वेद का खाना नियमित रूप खाई जम फूट कम करी संतुलित खाना खाना रोजी स्वस्थ किशोरी जो स्वस्थ भविष्य का धार हो रेडियो सहकार स्वास्थ्य कार्य बर्ती जनहित मंत्री सन्देश
1: अर्को महिना आइसक्यो भोलि गराउन थालिसके किस्ता तिर्ने दिन एक्सक्युज भनिरहेको छ यो महिना मेरो पनि किस्ता तिरिदिनु सही हुन्छ अर्को महिना म दुवैजनाको किस्ता तिर्छु
0: हुन्छ बाबु तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ लिएको ऋण त तिर्नै पर्छ कर्जाको रूपमा प्रभाव हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कारणमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ
2: संस्था लिमिटेड र

0: संतुलित खाना खाए, व्यायाम सब करी,
1: धूम्रपान मदिरा सेतु नदेखी तर फल नियन्त्रण करी,
0: आज निर्णय काली जीवन अचार निशाना रोग से बाटी स्वस्थ जीवन अपनाई।
1: मेरे गुरुबाबा एफएम का सहकारी स्वास्थ्य कार्यालय प्रत्याशी दलित मोदारी संदेश
2: यो पानीको बोतलमा मैले जीवन चाहिँ कुन सम्भव गरेँ
3: तपाईँले बिर्सनु हुन्छ भनेर मैले पानीमा जीवन चाहिँ छु पानी त सक्दै थिएँ पनि त्यसमा धेरै आउने भएकोले
2: हुन्छ हुन्छ

Secondary Tribunal Kingdom Plaza,

0: sometimes we'll put these on our things that have some of the reasons for that. नवजी में सरकारी संस्था समिति को 32 वार्षिक साधारण सभा तथा सुस्वाभाविक गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण सेवा सदस्य महानुभावहरूलाई संस्थाको सेवा सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजातका साथ उपस्थित भइदिनु हुन अनुरोध छ।
1: मिति 2083 जेठ 9 बजे शनिबार समय बिहान

Gracias.

Thank you.

Gracias.

Я не знаю, что это такое.

0: hybrid mat, MP-TCs, Susa Kitovalis, Julius Tisvetara, I am Ares, Santana Tsiasi, Unataku Tankutima, Ratata, Savitri, Skazu Bauna, Sama Monsuni, Ram Tan Tosaita, Pansa Pat, Pinsa Eir, Yamani Tosta, Mosino Tankutupanis, Feste, Rukitma, Aisa Kiputra.
1: साथै रासायनिक मलमा युरिया, डिएपी, पोटास र विभिन्न खालका तरकारी र बिउ बिजन विषाती पशुपक्षीको औषधि उपचार सुखद मूल्यमा गरिन्छ।
0: स्थान श्रेष्ठ एरोपेट खास गरी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा

ਸਾਹਿਬ ਸਾਹ

ಸಹಾಯ ಸಹಾಯ ಸಹಾಯ

地方了。Thank you.

I'm going to go to the next one.

वास्तविक नगर पालिका को सार्वजनिक समय

0: मन्त्री मधुदासी पाण्डुभाइ दिदी बहिनी सम्पूर्ण राजनैतिक दलका प्रतिनिधि समाजसेवीज्यूहरूलाई आमन्त्रण गर्दछौ।
1: स्थान बासुकोटी नगरपालिका एक चेपाङ, समय 2083 साल जेठ 10 गते बिहान 11 बजे। आयोजक बासुकोटी नगर कार्यपालिकाको कार्यालय।

सिविल सरकार संस्था लिमिटेड अनुमोदित कुल गति 77,09,5,20,23 की राशि।

सरकारी संस्थाको उत्कृष्ट वार्षिक तथा सभा सम्बन्धी सूचना नवजीवन सरकारी संस्था लिमिटेडको बत्तीसौं वार्षिक साधारण सभा तथा सुसभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण सेवा सदस्य महानुभावहरूलाई संस्थाको सेवा सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजात

Θα γυρίσουμε και επί της τόσα τσιτσαβαλής,

25 डॉक्टर नमस्कार 95 पांच जीरो

0: प्रतिनिधि समाज सेवीजीहरूलाई आमन्त्रण गर्दछौ।
1: स्थान बाँसरी नगरपालिका एक चेपार, समय 2083 साल जेठ 10 गते बिहान 11 बजे, आयोजक बाँसरी नगर कार्यपालिकाको कार्यालय बाँसरी।
2: अब आउने महिना हजुरहरूले पालन गर्ने गाई भैँसीमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। वर्षा जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटे आमदानी र मूल्य सुझाउन सक्छ नि।
3: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै प्लान्टको सहकारीमा सरीको इन्सुरेन्समा आधुनिक पद्धतिमा आधारित भई बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागज जुटाई कार्य प्रचार गर्ने व्यवस्था ल्याएका छौँ। बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ। सुरक्षा आजदेखि

श्रेष्ठ एग्रोटेक खास गरी किसान चोकदेखि दक्षिण

धन्यवाद। यदि हरेक क्षेत्र के है

Thank you.

प्रबंधित सहकारी संस्था को 32वीं वार्षिक साधारण सभा संबंधी सूचना नवजीवन सहकारी संस्था लिमिटेडको 32वीं वार्षिक साधारण सभा तथा सो सभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई संस्थाको शेयर सदस्य परिचय पत्र र नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय मूल्य कागजातका साथ उपस्थित भइदिनु हुन अनुरोध

सहकारी संस्था लिमिटेड धनगढ़ी के लागि सम्पर्क नम्बर 091-5-20-2-3-83।

이제 빅데이터 테스트라 그런 것들한테 도 있지 않았는데 내가 지금 시작을 하는데

सतत ल्याउनुछ छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तदाप भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। रेडियो गुरुबा कार्यक्रमको सहकारीमा स्वास्थ्य कार्य

0: अस्पतालले प्रदान गर्ने
1: सेवाहरूको प्रत्येक निगरानीमा उपचार सेवा उपलब्ध
0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँकिने नसा छ्यातिर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रारम्भिक
1: साथै
0: चौधरा

जीवन सरकारी संस्था को 25 प्राथमिक साधारण सभा सम्बन्धी सूचना नवजीवन सरकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सुसभा गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई संस्थाको शेयर सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खोल्ने कागजातका साथ उपस्थित भइदिनु भन्ने अनुरोध छ।

Thank you.

0: योगी चिन्ता धेरै होइन अहिलेसम्म केही भएको छैन
1: यसरी गाली गालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले केही बारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरण गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालको रोग लाग्न सक्छ रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको पशु तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र भोक लाग्ने

क्षेत्र आर्थिक वर्षमा पूर्व क्षेत्र प्रक्रिया निम्चना

0: सचिवको भेट संसदको गतिरोध छन्। जटिल प्रतिक्रिया आज बसका प्रतिनिधि सभाको दोस्रो बजारमाथि विपक्षी दलका आफ्नो विरोध हुन निरन्तर कार्यबाट सभामुख डोल प्रसाद प्रधान कसैको कार्यसूची अनुसार कार्यवाही आज बढाए स्थिति असन्तुष्ट पछि विपक्षी सांसदहरू रोस्टम ओबिल गरेर यहाँ आजको प्रधानमन्त्री नरेन्द्र शाह संसद उपस्थित भएको जवाब दिन पनि आह्वान थाल्थे विपक्षी दलको सदन अवरुद्ध पारेर आफ्नो कार्यसभाको कल्याण सहमतिको प्रयास गरेर पछाडि 15 मिनटका लागि स्थगित गरेर तर्काको समय पाएपछि सुटु विधक संसद कचहरीमा स्थिति शान्ति सकल र विपक्षी सांसदको डक्टर नारायणमाथि विरोधको बीच सभामुखले संसदको कार्य गाडी विशेष गरेको प्रधानमन्त्री प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम सञ्चालक कल्पना मुख्य एजेन्डा भनेको
1: जनजीवन प्रभावित हितहरूलाई समर्थन कार्यक्रम प्रतिनिधि सभामा प्रतिपक्षीय दलको नाराबाजीको बीच संसदको गतिरोध छन् जटिल बन्दी सन्देश प्रमुख कार्यक्रम 7 बजे नेपाली भाषा सन्देश लेखाइनेमाथि

अन्तरिम आदेश सन्ताउन्न छियासी उन्नजातको धर्म विवाह बाधाकार सावित्री ससु बाहन सामा मन्सुरी रामधान 606 505 301 यमुनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एवं भेटमा आइसकेको छ।

0: Carmen Correa, Simpson Hypnotized Sunday.
1: मलाई एकपटक सेवा गर्ने गाउँका अवश्य दिनुहोला। धन्यवाद।

0: यस दस बजेको भूमिकाले सम्पूर्ण बाँसरी नगरवासी दाजुभाइ दिदी बहिनी सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि समाजसेवीहरूलाई आमन्त्रण गर्दछ।
1: स्थान बाँसरी नगरपालिकाले चेपाङ समय 2083 साल जेठ 10 गते बिहान 11 बजे आयोजक बाँसरी नगर कार्यपालिकाको कार्यालय बाँसरी।

Thank you.

सरकारी संस्था को 25 वर्षीय साधारण सभा सम्बन्धी सूचना नवजीवन सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तथा सुसहकारी गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत भिन्न मिति समय र स्थानमा हुने प्रकारले संस्थाका सम्पूर्ण सदस्य अनुभवहरूलाई

वर्तमान समय में राजनीतिक अवस्था अत्यंत जटिल अस्थिर रहेको छ। विश्वका विभिन्न स्थानमा भइरहेको युद्ध र शक्ति राष्ट्रहरू बीचको खिचातानीको असर नेपालमा पनि प्रत्यक्ष पर्छ। यस्तो अवस्थामा सरकारले कुनै पनि निर्णय लिँदा छिमेकी राष्ट्रसँगको समन्वय र क्षेत्रीय सन्तुलनलाई ध्यान

0: स्वीकृत भएको छ।
1: अब म प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयकको जाति राशिमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णय प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने पर्ने सदस्यहरू हुन्छ भन्ने गर्दा

जवाब त्यही भनेको छ बताएको छ किनभने जनताकै तपाईँको सबैले भोट लिएर हामी यहाँ आएका छौँ जनताको प्रश्न राख्ने सदन हो यो जनताको प्रश्न सोधिने सदन हो त्यो सदनमा सरकार नआउनु सरकारको प्रतिनिधि नआउनु यसले के जनाउँछ सभामुखले त्यसो भएको कारणले गर्दाखेरि यहाँले पराग तरिकाले रुलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर मन्त्रीजीहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने पाँचवटा प्रश्न हामी सोध्न चाहन्छौ ती प्रश्नहरूको उत्तर

0: प्रकारले पूजितहरू भयो।
1: प्रदेशको सीमित मन्त्रीस्वर राजस्व प्राप्तिको वर्तमान अवस्था वित्तीय तथा वित्तीय पञ्चायतलाई वक्तव्य गर्दै बजेटलाई यथाशक्ति सुदृढ कार्यनियुक्त गराइनेछ। चालू खर्चलाई आवश्यक सीमाभित्र राखी पूजित खर्चको प्रभावकारीद्वारा प्रगति गरिनेछ। सार्वजनिक खर्चमा वितरित वित्तीय अनुशासन पारदर्शिता तथा उच्च दायित्व कायम गरिनेछ। दोस्रो आर्थिक योजनाले निर्धारण गरेका सोच लक्ष्य रणनीति र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनेछ।

सामुदायिक सूचना नेटवर्क सीआईएन ने काठमाडौँबाट यो कार्यक्रम साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर सगरमाथाको शिक्षा नभएकै दिनको शीर्षक परियोजना आरम्भ यस प्रकार।

संस्कृति एक ठूलो र ऐतिहासिक आधार भएको समृद्ध रहेको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा धेरै धारणले अनुमति दिएका छन्। लामो समयदेखि प्रतीक्षामा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कुमला काठमाडौँ पोखरिया सड़क पूर्वी खण्ड अहिले स्तर उन्नति हुँदैछ। सड़क विस्तारको काम शुरू भएसँगै यस क्षेत्रमा विकासको नयाँ आशा पलाएको छ। तर यात्रीहरूले पनि अस्वस्थ महसुस गरिरहेका छन्।

विश्व बैंकको करिब 7 करोड रुपियाँ स्वयंमा निर्माण भइरहेको छ।

Classic state for

समस्याको लागि प्रत्येक क्षेत्र समय सम्झाको लागि

0: हामीले चिन्त गरेर खोप गर्छ गभर्मेन्टले गरेको सबै चिन्ता राम्रो हुन्छ भन्ने चाहिँ छैन. अब हिजो अस्ति त्यो बसिसक्नुभयो त्यहाँ अब संविधानभन्दा ठुलो नियम अलिमा टेकेर कति डिसिजनहरू गरिरहेछन् हिजोको अभ्यासहरू देख्नुभयो हिजोको अहिलेसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो सँगसँग प्रधानमन्त्री चोपको जुन हजुरहरू पनि अद्वितीय हुनुहुन्न. यस्तो कुराहरूको अनाउन्स गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो. एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेछौँ हामीले. त्यस्तो हुँदैन, हामीले कसैको एउटा पक्षमा होला कोही पार्टीको कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटा मिल्दैन. केही भ्युज मिल्छ होला अनि काम गर्दाखेरि के भ्युज मिल्छ, के त सरकारसँग पनि मिलेको छ. हामीले त्यसलाई प्रोत्साहन गरेरै अब हिजोको दिनमा उहाँले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटल अगाडि बढाउने भन्नुभएको छ त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेछौँ. किनभने हजुरलाई थाहा छ मैले तपाईँले पहिला नै चिटिगढको डाँडामा बसेर भन्ने कुरा त अहिले सत्य साबित भयो नि. उहाँहरूले त आफ्नो सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि. यस्ता कुराहरूले हामी समर्थन गर्दै गर्छौँ. त्यहाँनिर हामीले अजिस्टर लाग्छ, त्यहाँनिर हामीले चाहिँ अभियोजन गर्ने पनि गर्छौँ.
1: अहिले संसदमा हामी तपाईँले जसरी सांसदहरूको राजनैतिक दलको उपस्थिति भइसकेको यो कुरा गर्नुभयो, तपाईँको अरू के के विषय चाहिँ राम्रो भयो, के के अझै सुधार्नुपर्छ
0: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेको कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेछु. हजुरको हाम्रो पार्टीको प्रेरणा मात्र नभएर व्यक्तिगत प्रेरणा र संसदले र देशको जनप्रतिनिधिले गर्न पनि सुधार र सरकारले गर्न पनि कुरालाई चाहिँ मैले त्यहाँ प्रश्न पनि सकेको छु. उहाँले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञा पत्रसँग मिल्ने कुराहरू नै आएको छ. त्यसले गर्दाखेरि मैले त धेरै कुराहरू उठाएन अस्ति सरकारले गरेको पनि हाम्रो प्रतिज्ञापत्रमा मिल्ने कामहरू छ. सायद अर्थमन्त्री हिजो दिनमा कङ्ग्रेससँग अलिकति अब दोहोऱ्याएको भएर दिवस मिलेको छ होइन. त्यहीहरूमा त छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै हुन्छ. सरकारले चाहिँ उपहारमा दिन चाहन्छु. के चिजहरूमा कष्ट नभएको जस्तो चिजहरू छ कि जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेको छ, त्यो निजी क्षेत्रको कुरा प्रश्न भएको छैन. सहकारीको कुराहरू छ क्या, त्यो पनि प्रश्न रूपमा छैन. महिलाहरूको आवाजहरू जस्तो जति आउनु पर्ने हो महिलाहरूको सभामा त्यो कुराहरू त्यहाँ प्रश्न रूपमा आइरहेको छैन. त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति सदनबाट पनि भइरहेको छु र यही हजुरको मञ्चबाट पनि भइरहेको छु.

चाहिँ हामीमा सबै बस्ने मिलाउने कुराहरूमा चाहिँ हुन्छ। प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानुन कानुनमा मात्र नजाउँ भनेर मुख्य भनेर चाहिँ भनिराखेको छ होइन, भन्नाले चाहिँ तर सबैजना सबै मिली चाहिँ प्र्याक्टिकल

sarasama ni Susana. नवनिर्मित सरकारी संस्था लिमिटेड को 32 वार्षिक साधारण सभा तथा सुसभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई संस्थाको शेयर सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खोल्ने कागजातका साथ उपस्थित भइदिनु हुन अनुरोध छ।

ଶିଷ୍ଟ ଲାଗ୍ସି ଆକୁ ମୁଇଁ ଖାଇ ସକିବି

सुखा मौसम में बनाने आगे लगा वस्तु सेवाई लाइटर

0: Pero aquí me va a pasar.
1: Yeah.

0: छ साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं तलाब भए खुल्ला कुरा गरौं सामान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं
1: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहितमा जारी सके।

Pero la verdad, yo creo que el catismo que nos separa

0: अब जीवन सरकारी संस्थाको बत्तीसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना नवजीवन सहकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सुसभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण सेवा सदस्य महानुभावहरूलाई संस्थाको सेवा सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजातका साथ उपस्थित भइरहन अनुरोध छ।
1: मिति 2083 जेठ 9 गते शनिबार सम्म बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म स्थान ओम प्यालेस धनगढी कैलाली नवजीवन सहकारी संस्था लिमिटेड धनगढी कैलाली सम्पर्क नम्बर 091525283।

0: sottotitoli azioni di vicine talissima.
1: Grazie a tutti.

का सेना प्रमुख आज तेहरान पुग्न आएको विवरण आएका छन्। इरानी सरकारी संचार माध्यमले हसीन मुल्लीले इरानका उच्च अधिकारीहरूसँग वार्ता र परामर्श अघि बढाउने उल्लेख गरेको छ। पाकिस्तानी आन्तरिक मामिला मन्त्री मार्फत हिजो प्राप्त भएको पछिल्लो अमेरिकी प्रस्ताव अध्ययन गरिरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा सहमतिका लागि आफूले अझै केही दिन इरानलाई पर्खाने बताएका छन्। हिजो 270 जना भन्दा धेरै सदरमाथाको चुचुरोमा पुग्दा एकै दिनमा सबैभन्दा धेरै मानिसले विश्वको सर्वोच्च शिखर आरोहण गरेको नयाँ कीर्तिमान बनेको छ। यसअघि नेपाल तर्फबाट 223 जनाले आरोहण गरेको अभिलेख छ। सदरमाथा दार्जिलिङ स्थित पर्यटन विभागको सम्पर्क कार्यालयका अनुसार

ना धारण गरेको प्रखर जनता पार्टीले इन्स्टाग्राममा 1,47,00,000 फलोअर बटुलेको छ। भारतका प्रधान न्यायाधीश सूर्य कान्तले पत्रकारिता अभियानमा रहेका बेरोजगार युवाहरूलाई साङ्ला र परजीवीसँग तुलना गरेको आरोपपछि भेट्नका लागि अनलाइनमा यो पाठ्यक्रमलाई

सिलसिलामा एमालेका प्रमुख सचेतक ऐन बहादुर महललाई हामीले सम्पर्क गरी प्रधानमन्त्रीले के जवाफ दिएको भनेर सभामुखी तपाईँहरूलाई जानकारी दिए भनेर सोधेको छ।

अब त्यो दाजु भएको छ मङ्गलबार अघि बैठक होइन त्यो बैठकमा तपाईँले चाहिँ त्यो

सत्तापक्षले बुझ्ने पाएको छ भने प्रधानमन्त्रीको तर्फबाट जिम्मेवारमन्त्री राजामा यो कटाइएकै छ। यो हुँदाखेरि प्रधानमन्त्री आएर तिमीलाई आइडेन्टिटी कार्ड पाउँदैन भन्ने उहाँ बुझेकै छ। लगातार यो विषयमा कामहरू अल्छी गर्दाखेरि सबै सुरक्षा जस्तो हुँदा

मेरा विद्यालय की स्थापना करने चलाएको थियो।

Thank you.

सहयोगमा सञ्चालित राज्य कार्यक्रम अन्तर्गत

0: जीवन सहकारी संस्था को 32 राष्ट्रीय साधारण सभा संबंधी सूचना। नवजीवन सहकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सुसभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण सेवा सदस्य महानुभावहरूलाई संस्थाको सेवा सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खोल्ने कागजातका साथ उपस्थित भइदिनुहुन अनुरोध छ।
1: मिति 2083 जेठ 9 गते शनिबार समय

Thank you.

0: separa, aí a ressalta o Natiasi, o Natapu Tarkubima, Rapatat, Sabitri, Satsubauna, Samamanjuri, Ram Pran Sasaita, Pran Saipat, Tinsaye, Yamani Dasta, Mosima Tarkubu, Panistres, Pedro, Vekma, Aisa, que você sabe.
1: Sabe, Rosani Gorma, Yulia, Bibi, Potas, विभिन्न खालका तरकारीका बिउ बिजनको साथै पशुपक्षीको औषधि उपचार सुलभ मूल्यमा गरिन्छ।
0: स्थान श्रेष्ठ एग्रोभेट बाँसगरी किसानचोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा।
1: बाँसगरी नगरपालिकाको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।

स्थान आसरी मने पारेका एक चेपान समय 2083 साल जेठ 10 गते बिहान 11 बजे आयोजक भास्करी नगरपालिकाको